0: कि इसको रूहुल कुदुस तुम्हारे परवरदिगार की तरफ से सच्चाई के साथ लेकर नाजिल हुए हैं, ताकि ये कुरान मोमिनों को साबित कदम रखे और हुक्म मानने वालों के लिए तो ये हिदायत और बशारत है।
1: وَلَقَدْ نَعْلَمُ أَنَّهُمْ يَقُولُونَ إِنَّمَا يُعَلِّمُهُ بَشَرٌ لِسَانُ الَّذِي يُلْحِدُونَ إِلَيْهِ أَعْجَمِيٌّ وَهَذَا لِسَانٌ عَرَبِيٌّ مُبِينٌ
0: اور ہمیں معلوم ہے کہ یہ کہتے ہیں کہ اس پیغمبر کو ایک شخص سکھا جاتا ہے مگر جس کی طرف تعلیم کی نسبت کرتے ہیں اس کی زبان تو عجمی ہے اور یہ صاف عربی زبان ہے۔

0: خالصنا ویلکم بیک ٹو دا شو. ایک دفعہ پھر خوش آمدید کہتے ہیں سبھی سننے والوں کو. ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. گفتگو کا سلسلہ جاری ہے. تنزیلہ مغل ہمارے ساتھ ہیں. شی از اے ونڈرفل کلاسیکل سنگر اور کتابوں کی آتھر بھی ہیں, شاعرہ بھی ہیں. بڑی زبردست شاعری کا سلسلہ بھی جاری ہے اور ایک کالر بھی ہمارے ساتھ. کافی دیر سے کالیں لگاتار آ رہی تھیں تو میں نے سوچا ایک کال لے لی جائے. السلام علیکم. السلام علیکم. آئی ایم سوری. اچھا جناب, کال کر چکی ہے تنزیلہ. ویلکم بیک, آپ کو خوش آمدید کہتے ہیں ایک دفعہ پہ ریڈیو پاکستان پہ. ہمیں جوائن کیا جناب ندیم صاحب نے. ہی از اے ونڈرفل پوئٹ. بائی دا وے میں آپ کو بتاتا چلوں کہ ندیم صاحب جو ہے نا, ہی از اے انسپیکٹر ان پاکستان پولیس اور ہی از اے ونڈرفل سول اینڈ ونڈرفل پوئٹ. اچھا تنزیلہ, مجھے یہ بتائیے کہ ہم چونکہ آج سنگنگ کے اوپر بات کر رہے ہیں, وہ لوگ جو موسیقی میں آنا چاہتے ہیں, وہ بچے جو محنت کر رہے ہیں, پلیٹ فارمس پاکستان میں اب تو بہت زیادہ ہیں, آپ کو کیا لگتا ہے کہ اپنے آپ کو انٹروڈیوس کروانا, اپنے ٹیلنٹ کا لوہا منوانا, اور کون سے ایسے پلیٹ فارم ہیں جو سنگرز کے لیے ابھی اویلیبل ہیں جس کے اوپر سنگرز آ کے اپنا ٹیلنٹ جو ہے نا وہ دکھا سکتے ہیں کہ یار ہم کچھ کر سکتے ہیں؟
1: مجھے لگتا نہیں ہے کہ یہاں پہ کچھ ایسے پلیٹ فارمس ہیں. کچھ چند ایک گورنمنٹ کے انسٹیٹیوٹ ہیں, لیکن مجھے ایسے لگتا ہے کہ سب کی ریچ میں ہونا چاہیے. ہر دوسرے قدم پہ نا ایسے انسٹیٹیوٹ ہونے چاہیے, اسکولس ہونے چاہیے, آرٹ اسکولس ہونے چاہیے, آرٹ اکیڈمیز ہونی چاہیے. یہاں پر بہت کمی ہے. سب سے پہلے تو گھر سے جو ڈسکریج کیا جاتا ہے, مجھے ایسے لگتا ہے کہ ایک اسکول ایسا بنانا چاہیے جہاں پہ پیرنٹس
0: کی تربیت کی جائے,
1: بالکل, تاکہ وہ بچوں کو انکریج کر سکیں.
0: اچھا ایک اور چیز ہے کہ اب چونکہ اپنے آپ کو انٹروڈیوس کرانا اتنا مشکل اس لیے نہیں ہے, اب یوٹیوب ہے, سوشل میڈیا ہے, فیس بک ہے, اس پہ آپ اپنا ٹیلنٹ, اپنا میوزک, اپنے آپ کو انٹروڈیوس کروا سکتے ہیں. یہ ایسا پلیٹ فارم ہے, آج سے 10 سال پہلے یہ پلیٹ فارم اویلیبل نہیں تھا. ہم نے بہت سے لوگوں کو دیکھا ہے جنہوں نے ڈیجیٹل میڈیا سے اوور دا نائٹ ان کو فیم بھی مل گیا, اور آل دو کہ انہوں نے بہت زیادہ محنت نہیں کی لیکن ان کی قسمت تھی, ان کو وہ فیم مل گیا. بٹ محنت تو شرط ہے اس کام کے لیے خاص طور پہ.
1: جن کو میرے خیال سے اوور دا نائٹ فیم ملتا ہے وہ زیادہ دیر رہتا بھی نہیں ہے.
0: یہ بات بھی ہے. اچھا مجھے بتایا لائیو پرفارمنس کتنا مشکل ہے, لائیو سنگنگ کرنا کتنا مشکل ہے ایک سنگر کے لیے؟
1: جو سنگرز کلاسیکل کی ٹریننگ لے چکے ہیں یا میوزک کو سمجھتے ہیں, وہ تو ڈرتے ہیں اسٹیج پہ آتے ہوئے, لائیو گاتے ہوئے. عمر بھر کی ریاست ہوتی ہے تو وہ گا دیتے ہیں, لیکن جو اصل آرٹسٹ ہوتا ہے وہ اسٹیج پہ آتے ہوئے خوف ہی محسوس کر رہا ہوتا ہے.
0: ظاہری بات ہے,
1: کیونکہ میوزک کو مدر آف آرٹ کہتے ہیں. کیوں کہتے ہیں؟ آپ کو ایٹ دا سیم ٹائم آپ کو بہت ساری چیزوں کا دھیان رکھنا پڑتا ہے کہ آپ سر میں گا رہے ہیں, آپ ردھم تو نہیں چھوڑ رہے, سانس تو نہیں ٹوٹ رہی, تو اس وجہ سے میوزک بہت مشکل ہے.
0: یہ بہت بہت آپ نے پتے کی بات کی ہے. اور بیسیکلی اب تو بھاگ بھاگ کے سنگر گانے گا رہے ہوتے ہیں, یہ نہیں سمجھ آتا وہ چاہتے کیا ہیں.
1: وہ نوائز ہوتا ہے, وہ وائس تھوڑی ہوتی ہے.
0: نوائز کیا پیارا فکر ہے استعمال کیا, نوائز اور وائس میں بہت فرق ہے. اچھا ہم نے دیکھا ہے کہ ابھی بھی پاکستان میں ٹیلنٹ بہت زیادہ ہے. جن اکیڈمیز میں نے دیکھا کہ بچوں کو, چھوٹے چھوٹے بچے بڑا بڑا اچھا پرفارم کر رہے ہیں, اور بعض ٹاک شوز یا ٹیلی ویژن شوز اس طرح کے جس میں انٹروڈیوس کرایا جاتا ہے ایسے ٹیلنٹ کو, بڑی بڑی پیاری آوازیں آتی ہیں,
1: لیکن انٹروڈکشن کے بعد وہ بچے کہاں جاتے ہیں بالکل پتہ نہیں چلتا, آگے ان کے لیے کچھ بھی نہیں ہوتا.
0: اچھا میں ایک بات بتاؤں اس میں, تھوڑا سا میں اس کو اس طرح کہتا ہوں کہ اس کے پاس آگے یہ ہے کہ وہ خود سے اپنے آپ کو پروموٹ کرے. دیکھیں ایک پلیٹ فارم مل گیا, بڑے شو میں کہیں چلے گئے, ایک پلیٹ فارم اس کو مل گیا, پھر اس کے بعد اس نے اس کو یوٹیلائز کرنا, اس نے اپنے ٹیلنٹ کو, ڈیجیٹل میڈیا از اویلیبل, سوشل میڈیا از اویلیبل.
1: میں آپ کو ایک بات بتاؤں, اکیلا آرٹسٹ کچھ بھی نہیں ہے. یہ ایکسپیرینس میرے ساتھ چل رہا ہے اس وقت نا, اگر میں نے اتنا مشکل میوزک سیکھا ہے لیکن آگے مجھے ظاہر ہے اگر لوگ پروموٹ نہیں کریں گے, لوگ ساتھ نہیں دیں گے, سپورٹ نہیں کریں گے, تو پھر آئی ایم نتھنگ الون.
0: اور آرٹسٹ کے لیے ظاہری بات ہے جو اس کی قدر بڑی ضروری ہے, اس کو انکریجمنٹ بہت ضروری ہے, اس کی اپریسیشن بہت ضروری ہے, اور ہر آرٹسٹ کی یہ خواہش ہوتی ہے اس کو انکریج کیا جائے, اس کو اپریشیٹ کرنا بھی چاہیے.
1: آرٹسٹ کو ہی ڈسکریج کیا جاتا ہے, چاہے ایک آرٹسٹ اسٹیج پہ کتنا ہی اچھا پرفارم کیوں نہیں कर रहा, सरगमे कर रहा है, पलटे कर रहा है, अलाप कर रहा है, इतना अच्छा गा रहा है। लेकिन मैं अक्सर सोशल मीडिया पे ना जब कमेंट्स पढ़ रही होती हूँ ना, तो लोग, मुझे नहीं समझ आती लोग किस चीज़ पे राज़ी होते हैं। अक्सर नेगेटिव कमेंट्स होते हैं, इतनी आला गायकी के ऊपर भी लोग कहेंगे मज़ा नहीं आया, ये क्या कर रहे हैं, ये तो पता नहीं क्या हो रहा है, इतनी जगह क्यों लगाई जा रही है। या अगर कोई सिंपल गा रहा है तो उसको भी, उससे भी खुश नहीं होता।
0: लोग तो कहीं पर भी खुश नहीं होते, लोगों का क्या है। लोगों को तो अगर राज़ी करने जाएंगे तो वो तो आप, वो अनारकली में किसी ने एक बहुत बड़ी तस्वीर लगाई और उसके नीचे लिख दिया कि इस तस्वीर के अंदर आपने ना ऐप निकाले, गलतियां निकालनी हैं। सुबह वो लगाई तो शाम तक वो हज़ारों की तादाद में लोगों ने उसके ऊपर कमेंट लिखे हुए थे। तो ये है कि अगर आप अपने ये देखने लग जाएं कि लोग क्या कहेंगे, तो फिर लोगों का तो फिर काम है कहना और लोगों का काम है बातें करना। अगर आप, वो कहते हैं ना, इरादे जिनके पुख्ता हों, नदीम भाई आपकी नज़र, इरादे जिनके पुख्ता हो, नज़र जिनकी खुदा पर हो, तला तुम खेज मौजों से घबराया नहीं करते। आप देखें ना कि अब आप अपनी एग्जांपल लें, आप आई एम श्योर आपकी फैमिली में रेजिस्ट हुआ, बहुत सी इख्तलाफात भी हुए, आपके अंदर एक रियल टैलेंट था, आप गा सकती हैं, गा रही हैं, क्लासिकल गा रही हैं और मुश्किल गा रही हैं, लिख रही हैं, मुश्किल लिख रही हैं, पोइट्री भी कर रही हैं, तो आपने अपना रास्ता बनाया। तो ऐसी बहुत से हमारा जो टैलेंट है, मुश्किलात तो सर लाइफ का हिस्सा है, मुश्किलात के बगैर तो लाइफ हो ही नहीं सकती। तो इसके बगैर तो इम्पॉसिबल सी बात है ना,
1: बिल्कुल, मुश्किलात का सामना तो करना पड़ता
0: है, दिस इज पार्ट ऑफ लाइफ।
1: और कभी कभी यूँ लगता है कि हर रोज़ ही हम टूटते हैं और हर रोज़ ही बनते हैं।
0: अच्छा ये बताइए कि जो शायर होता है, जो आर्टिस्ट होता है, वो सच में बहुत हसास होता है?
1: ये तो एक बोरिंग क्लीशे बनाया हुआ है कि आर्टिस्ट ही हसास होते हैं। मेरे ख्याल से सभी इंसान हसास होते हैं, बस कुछ एक्ट उस तरह से नहीं करते। लेकिन मुझे इस जुमले की आज तक समझ नहीं आई। अक्सर लोग मुझे जब ये बोलते हैं तो मैं हालांकि उनके सामने कभी ऐसे रिएक्ट नहीं करती कि मुझे कोई बात बुरी लगी है, तो फिर भी जब लोग ऐसे बोरिंग क्लीशे बोलते हैं तो मुझे तो अच्छा नहीं लगता।
0: वो इसलिए कि
1: कुछ चीज़ें बस फेमस हो जाती हैं।
0: नहीं, ऐसा भी है ना, जो आर्टिस्ट हैं या जो लिखने वाला है, उसकी ऑब्जर्वेशन बहुत अच्छी होती है, वो चीज़ों को बड़ा क्लोजली ऑब्जर्व कर रहा होता है। उस ऑब्जर्वेशन में वो टूट भी तो रहा होता
1: है ना, सेंसिबल हुआ ना, सेंसिटिविटी इज नथिंग विदाउट सेंसिबिलिटी।
0: आप कह रहे हैं वो सेंसिबल है, सेंसिटिविटी नहीं कहेंगे,
1: सेंसिटिविटी इज नथिंग विदाउट सेंसिबिलिटी। वो दोनों का मिक्सचर हो तो फिर ठीक है, अगर खाली सेंसिटिविटी है तो फिर कोई क्या करेगा।
0: ये बात है। अच्छा हम चाहेंगे कि एक गाना और होना चाहिए, एक गाना छोटा सा कोई भी, आप अपनी पसंद का किसी भी सिंगर का, हमारे सुनने वालों के लिए एक तो गाना बनता है ना इसके बाद, कोई भी, एनी वन विच यू लाइक, पाकिस्तानी आपके फेवरेट। वैसे पाकिस्तानी सुनते हैं, किसको सुनते हैं शौक से?
1: मैं एज ए टीचर मैडम नूरजहां को सुनती हूँ,
0: वेरी नाइस,
1: नुसरत साहब को सुनती हूँ, मेहंदी साहब को सुनती
0: हूँ,
1: और सबसे बड़े जो मुझे ऐसे लगता है कि जहाँ पर सबका म्यूज़िक ख़त्म होता है वहाँ पर जो शुरू होते हैं वो हैं उस्ताद नज़र हुसैन साहिब, उनको मैं सुनती हूँ।
0: अरे वाह, उस्ताद नज़र, क्या बात है जी, बड़े लोग। उस्ताद नज़र का अगर कुछ आता है या वैसे कुछ?
1: जी जी, उस्ताद नज़र हुसैन साहब की बनाई हुई एक गज़ल है, उन्होंने कंपोज की हुई, मैडम जी ने गाई हुई।
0: जी जी प्लीज़। जी जी